0: امن د تیرو مشال لې
1: وډیو بابا لوري ما خام دې نره نره باران وريږي.
0: امن زمونږ د ټولو شریک کور دې. ریډیو امن اف ام 88.4 بټګرام. بټګرام
2: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया.
3: रेडियो अमन जज्बा है मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, एक अज़्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का. रेडियो अमन 88.4 खुश रहने का जज्बा.
4: आप सुन रहे हैं रेडियो अमन 88.4 बटग्राम की इस्लामी नशरियात. हमारे साथ रहिएगा.
0: گرانو ریدن کو دا امن ریڈیو ایف ایم اتاتیا اشاریہ سلور بٹاگرام دے دا وقتا سو زمونگا اسلامی نشریات آوری.